0: हर सुबह जब वापस जाते तो रास्ते में एक दूसरे से मिल जाते, एक दूसरे को मलामत करते, अहद करते कि दोबारा नहीं आएंगे, मगर अगली रात फिर कुरान की कशिश उन्हें खींच लाती। समय किराम, ये है कुरान की तासीर। दुश्मन भी सुनने पर मजबूर, मुखालिफ भी मुतासिर, दिल इनकार करता है मगर रूह पहचान लेती है कि ये इंसान का कलाम नहीं। अल्लाह ताला फरमाता है, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। يا أيها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين। ए लोगो, तुम्हारे पास तुम्हारे रब की तरफ से नसीहत आ गई, सीनों की बीमारियों के लिए शिफा आ गई, हिदायत आ गई और मोमिनों के लिए रहमत आ गई। सामिन किराम, हमारे दिलों में बीमारियां हैं, शक की बीमारी, ख्वाहिशात की बीमारी, हसद की बीमारी, तकब्बुर की बीमारी, दुनिया की मोहब्बत की बीमारी, और कुरान इन सब बीमारियों की शिफा है। अफसोस की बात है कि आज बहुत से मुसलमान कुरान से दूर हो गए हैं। कुरान दिल में नहीं, जिंदगी में नहीं, मामूल में नहीं। सामने कलाम, कुरान का हम पर हक है, उसे पढ़ना हमारी जिम्मेदारी है, उसे समझना हमारी ज़रूरत है, उस पर अमल करना हमारी नजात है। ये किताब हमारे रब की तरफ से हमारे लिए पैगाम है। कोई मुसलमान इस बात पर राजी कैसे हो सकता है कि वो अपने रब के कलाम से खाली रहे, न उसे याद करे, न उसे समझे, न उसकी तरफ रुजू करे, न उसके मानी सीखे। ये बिल्कुल मुनासिब नहीं। समीन किराम, उम्मत को कुरान की तरफ वापस आना ही होगा, सिर्फ तिलावत की हद तक नहीं बल्कि फहम, तदब्बुर, अमल और दावत की सतह पर भी। हम अपने रब से दुआगो हैं कि अल्लाह हमारे नौजवान कुरान को अपनी ज़िंदगी का मरकज बना ले, हमारे घरों से कुरान की आवाज़ आए, हमारे दिल कुरान से नरम हों, हमारे फैसले कुरान की रोशनी में हों, क्योंकि यही कुरान का हक है, यही तफहीमुल कुरान का मकसद है। अल्लाह ताला हमें कुरान से मोहब्बत, कुरान की समझ, कुरान पर अमल और कुरान के नूर को अपनी ज़िंदगी में नाफिज करने की तौफीक अता फरमाए। आमीन या रब्बल आलमीन। सामने किराम, अब हम रुख करते हैं एक वक्फे का। वक्फे के बाद दोबारा मुलाकात होती है, जुड़े रहिए हमारे साथ।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़्ज़मान के साथ। प्रोग्राम तहफीमुल कुरान।
0: समय निकराम, वक्फे से पहले हमारी गुफ्तगू हो रही थी कुरान करीम की तासीर, उसकी बरकत और सहाबा इकराम रिज़वानुल्लाहि अलैहिम अजमईन की कुरान से वाबस्तगी के हवाले से। इसी मौजू को आगे बढ़ाते हुए एक नहायत अहम सवाल पर गौर करते हैं, वो ये कि क्या कुरान सिर्फ इबादत की किताब है, एक ऐसी बुनियाद है जिसने एक पूरी तहजीब, एक अजीम उम्मत और एक शानदार इल्मी वर्षा पैदा किया। सामने किराम, आज अगर हम अपनी तारीख पर नज़र डालें, इस्लाम की तारीख हमें यह बताती है, इसमें हमें हैरत होती है कि इस उम्मत ने ऐसे ऐसे उलमा पैदा किए जिन्होंने बैक वक्त कई मैदानों में कमाल हासिल किया। फ़िक़ा में महारत, हदीस में महारत, अरबी अदब में महारत, रियाजी में महारत, फलकियात में महारत, तिब में महारत, और इन तमाम उलूम की बुनियाद में एक चीज़ मुश्तरक थी और वो थी कुरान से ताल्लुक। आज बहुत से लोग ये समझते हैं कि दीनी इल्म और दुनियावी इल्म दो अलग रास्ते हैं, लेकिन हमारी तारीख उसके बिल्कुल बरक्स गवाही देती है। हमारे असलाफ जब कुरान से जुड़ते थे तो उनके सामने इल्म के दरवाजे खुलते चले जाते थे। सामने किराम, مغربی دنیا جن علمی شخصیات پر فخر کرتی ہے ان میں سے بہت سی شخصیات ایسی ہیں جن کی بنیاد اسلامی علمی روایت سے جڑی ہوئی تھی۔ ہمارے ہاں ایسے علماء گزرے جنہیں لوگ صرف ایک علم میں نہیں بلکہ کئی علوم میں امام مانتے تھے۔ مثال کے طور پر ابن البنا المراکشی رحمہ اللہ، یہ فقیہ بھی تھے، قرآن کے عالم بھی تھے، ادیب بھی، شاعر بھی، لیکن دنیا انہیں زیادہ تر ریاضی دان کے طور پر جانتی ہے۔ ان کی تحقیقات سے بعد کے یورپی علماء نے فائدہ اٹھایا۔ اسی طرح اندلس کے عظیم عالم خلف ابن عباس زہراوی رحمہ اللہ، جنہیں جدید سرجری کے بانیوں میں شمار کیا جاتا ہے، وہ صرف طبیب ہی نہیں تھے، دین کے عالم بھی تھے، ان کے اندر قرآن کی تربیت بھی تھی اور علم کا شوق بھی۔ تاریخ بتاتا ہے کہ سرجری کے میدان میں انہوں نے ایسے کارنامے انجام دیے جن سے بعد کی نسلوں نے فائدہ اٹھایا۔ سامعین کرام، یہاں ایک اہم حقیقت سمجھنے کی ضرورت ہے، یہ علماء پہلے قرآن کے شاگرد تھے پھر دنیا کے استاد بنے۔ آج مسئلہ یہ نہیں کہ ہمارے پاس ذہانت نہیں، مسئلہ یہ ہے کہ ہماری ترجیحات بدل گئی ہیں، ہم نے قرآن کو پس منظر میں دھکیل دیا ہے۔ حالانکہ ہمارے اسلاف نے قرآن کو مرکز بنایا اور باقی علوم کو اس کے گرد منظم کیا۔ قرآن ان کی زندگی کا محور تھا، اسی لیے ان کے علم میں برکت تھی، ان کے علم میں مقصد تھا، ان کے علم میں انسانیت کی خدمت تھی۔ اب آتے ہیں قرآن مجید کی ایک آیت کی طرف، جہاں خطرناک بیماری کی طرف ہمیں توجہ دلائی جا رہی ہے۔ ارشاد خداوندی ہے، یعلمون ظاہرا من الحیاۃ الدنیا وهم عن الآخرۃ هم غافلون۔ وہ دنیاوی زندگی کے ظاہری امور تو جانتے ہیں لیکن آخرت سے غافل ہیں۔ یہ آیت ہر اس شخص کے لیے تنبیہ ہے جو دنیا کے علم میں تو ترقی کرے مگر آخرت کی فکر سے محروم ہو جائے۔ ایسا انسان جانتا ہے کہ کاروبار کیسے کرنا ہے، سرمایہ کاری کیسے کرنی ہے، ٹیکنالوجی کیسے استعمال کرنی ہے، لیکن اسے یہ معلوم نہیں کہ اللہ کے سامنے کیسے کھڑا ہونا ہے۔ یہ کامیابی ناقص کامیابی ہے، یہ علم ادھورا علم ہے۔ سامعین کرام، رسول اللہ صلی اللہ علیہ وسلم نے ایک حدیث میں ایسے انسان کی مذمت فرمائی جو دنیا کے معاملات میں تو بہت ہوشیار ہو لیکن آخرت سے غافل ہو۔ اس کے پاس دنیا کا حساب ہے لیکن اعمال کا حساب نہیں، اسے منافع و نقصان کی سمجھ ہے لیکن حلال و حرام کی تمیز نہیں، وہ بازار کا ماہر ہے لیکن اپنے رب سے بے خبر ہے۔ اسلام ایسا انسان پیدا نہیں کرنا چاہتا، اسلام ایک متوازن شخصیت بنانا چاہتا ہے، ایسی شخصیت جو دنیا بھی سوارے اور آخرت بھی، جو تجارت بھی کرے اور عبادت بھی، جو تحقیق بھی کرے اور تقویٰ بھی اختیار کرے، جو ترقی بھی کرے اور اپنے رب کو نہ بھولے۔ اسلام کی ایک منفرد خصوصیت یہ ہے کہ وہ دنیا اور آخرت کو ایک دوسرے کے مقابل نہیں رکھتا بلکہ انہیں جوڑ دیتا ہے۔ ایک مسلمان جب اپنے رزق کے لیے محنت کرتا ہے، اگر نیت درست ہو تو وہ بھی عبادت بن جاتی ہے۔ ایک مسلمان جب درخت لگاتا ہے، وہ بھی صدقہ بن جاتا ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص درخت لگاتا ہے پھر اس سے کوئی انسان، پرندہ یا جانور فائدہ اٹھاتا ہے تو یہ اس کے لیے صدقہ ہے۔ ذرا غور کیجئے سامعین کرام، انسان درخت اس لیے لگاتا ہے کہ اس سے فائدہ حاصل کرے، لیکن اللہ تعالیٰ اسی عمل کو آخرت کے اجر کا ذریعہ بھی بنا دیتے ہیں۔ یہ اسلام کی خوبصورتی ہے، دنیا کا کام بھی اور آخرت کا اجر بھی۔ اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اگر قیامت قائم ہو رہی ہو اور تمہارے ہاتھ میں پودا ہو تو اگر ممکن ہو اسے لگا دو۔ کیا عظیم تعلیم ہے سامعین کرام، یعنی آخری لمحے تک خیر کا کام کرتے رہو، مایوس نہ ہو، عمل سے پیچھے نہ ہٹو۔ سامعین کرام، یہ سب تربیت کہاں سے آئی، یہ سوچ کہاں سے پیدا ہوئی؟ جواب ایک ہی ہے، قرآن سے۔ صحابہ اکرام رضی اللہ عنہم کے نزدیک قرآن زندگی کا مرکز تھا، وہ سمجھتے تھے کہ اصل عزت قرآن والوں کی ہے، اصل شرف قرآن والوں کا ہے، اصل قیادت قرآن والوں کی ہے۔ اس لیے ان کے معاشرے میں اگر کوئی شخص علم حاصل کرنا چاہتا تو پہلے اسے قرآن کی طرف بھیجا جاتا، اگر کوئی بلند مقام حاصل کرنا چاہتا تو پہلے قرآن سے تعلق مضبوط کرتا، اگر کوئی دین کا طالب علم بنتا تو قرآن اس کی پہلی منزل ہوتا۔ قرآن ان کی شناخت، ان کی تہذیب، ان کی زندگی تھی۔ سامعین کرام، آج بھی اگر ہم امت کی عظمت واپس لانا چاہتے ہیں تو ہمیں دوبارہ قرآن کو اپنی زندگی کا مرکز بنانا ہوگا۔

मेरे बंदे अगर तुम्हें कुछ चाहिए तो आओ, अगर तुम्हें बख्शिश चाहिए तो आओ, अगर तुम्हारा दिल बोझल है तो आओ, अगर तुम गुनाहों के बोझ तले दबे हुए हो तो आओ, मैं तुम्हारा रब हूँ, मैं सुनने वाला हूँ, मैं बख्शने वाला हूँ। सामने किराम, ये है अल्लाह की रहमत का अंदाज। इंसान अपनी औलाद से कितनी मोहब्बत करता है, बच्चा गलती करता है, माफ़ी मांगता है, फिर वालिदैन माफ़ कर देते हैं ना, फिर दोबारा गलती करता है, फिर माफ़ कर देते हैं। लेकिन जब गलतियां बार बार दोहराई जाएं, तो इंसान का सब्र जवाब दे जाता है। लेकिन अल्लाह ताला का मामला बंदों के साथ ऐसा नहीं। बंदा बार बार गुनाह करता है, बार बार तौबा करता है, और अल्लाह ताला बार बार माफ़ फरमाता है। वो अपने बंदों से उकताता नहीं, उनकी तरफ से मुँह नहीं मोड़ता, उनकी दुआओं से तंग नहीं आता। जितना बंदा उसके दरवाजे पर आता है, उतना ही रब करीम उस पर अपनी रहमत के दरवाजे खोल देता है। तौबा के दरवाजे की वसत को समझने के लिए एक और वाकया मुलाहजा कीजिए। तबरानी की रवायत में आता है कि कुरैश के चंद लोग रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आए और कहने लगे, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अपने रब से दुआ कीजिए कि सफा पहाड़ को हमारे लिए सोना बना दें, अगर ऐसा हो गया तो हम ईमान ले आएंगे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर ऐसा कर दिया जाए तो क्या तुम ईमान ले आओगे? उन्होंने कहा, जी हाँ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, जिब्रील अलैहिस्सलाम तशरीफ लाए और अल्लाह ताला का पैगाम पहुँचाया, अगर आप चाहें तो सफा पहाड़ सोने का बना दिया जाए, लेकिन उसके बाद भी जो लोग इनकार करेंगे उन्हें ऐसा अजाब दिया जाएगा जो दुनिया में किसी को न दिया गया हो, और अगर आप चाहें तो उनके लिए तौबा और रहमत का दरवाज़ा खुला रखा जाए। सामने कराम, देखिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्मत पर शफ़क़त। आपने फौरन अर्ज़ किया, बल बाबुत्तौबतु वर्रहमा, नहीं, मैं उनके लिए तौबा और रहमत का दरवाज़ा पसंद करता हूँ। क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम जानते थे कि शायद आज इनकार करने वाला कल तौबा कर ले, शायद आज ज़िद करने वाला कल हिदायत पा ले। सामने कराम, इसलिए हमें कभी भी अल्लाह की रहमत से मायूस नहीं होना चाहिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खुद रोज़ाना 70 मरतबा, बल्कि बाज़ रवायात के मुताबिक 100 मरतबा इस्तिग़फ़ार फरमाया करते थे। सोचिए, चंद मिनट लगते हैं इस्तिग़फ़ार में, सिर्फ इतना कहना, अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह, और रब करीम गुनाहों के पहाड़ माफ़ फरमा देता है। शैतान ने इंसान को गुमराह करने में मेहनत की, वसवसे डाले, गुनाहों की तरफ बुलाया, लेकिन एक सच्चा इस्तग़फ़ार उसकी सारी मेहनत को बर्बाद कर देता है। इसलिए शैतान के लिए इस्तग़फ़ार से बढ़कर कोई चीज़ तकलीफ देह नहीं। तिर्मिज़ी की रिवायत में अनस रज़ियल्लाहु अन्हु बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला फरमाता है, इब्न आदम इन्नका मा दअउतनी व रजउतनी गफरतु लका मा कान मिनका वला उबाली, ऐ आदम के बेटे, जब तक तुम मुझे पुकारते रहोगे और मुझसे उम्मीद रखोगे, मैं तुम्हारे गुनाहों को माफ़ करता रहूँगा और मुझे कोई परवाह नहीं। फिर फरमाया, इब्न आदम लो बलगत ज़ुनूबुका अनानस समा थुम्मा इस्तग़फरतनी गफरतु लक, अगर तुम्हारे गुनाह आसमान की बुलंदियों तक पहुँच जाए, फिर तुम मुझसे बख्शिश मांगो तो मैं तुम्हें बख्श दूँगा। फिर फरमाया, लो अतैतनी बिकुराबिल अर्ध खताया थुम्मा लकीतनी ला तुशरिकु बी शैआ लअतैतुका बिकुराबिहा मग़फिरा, अगर तुम ज़मीन भर गुनाह लेकर मेरे पास आओ, लेकिन मेरे साथ किसी को शरीक न ठहराओ, तो मैं तुम्हें उतनी ही मग़फ़िरत अता करूँगा। समय कराम, ये है हमारा रब, जो हमें डराता भी है लेकिन उससे कहीं ज़्यादा उम्मीद दिलाता है। वो हमें पुकारता है, तौबा की दावत देता है। इसलिए जब तक जान हलक तक न पहुँच जाए, जब तक मौत की आखिरी घड़ी न आ जाए, तौबा का दरवाज़ा खुला है। सामने किराम, आज की गुफ्तगू का खुलासा यही है कि अगर किसी इंसान से कोई गुनाह सरज़द हो गया है तो उसे फौरन अल्लाह ताला की तरफ रुजू करना चाहिए, इस्तग़फ़ार करना चाहिए और अपने रब से माफ़ी तलब करनी चाहिए। लेकिन उसके साथ एक नहायत अहम बात को भी समझना ज़रूरी है, और वो ये है कि अल्लाह ताला अपने हुकूक़ तो अपने फजल व करम से माफ़ फरमा सकता है, मगर बंदों के हुकूक़ का मामला बहुत हसास है। अगर किसी ने अपने भाई पर जुल्म किया हो, किसी का माल दबाया हो, किसी की इज्जत को नुकसान पहुंचाया हो, किसी की गीबत की हो, किसी पर बहतान बांधा हो, किसी का हक मारा हो, तो इस हक को वापस करना भी ज़रूरी है। इसीलिए अहले इल्म फरमाते हैं, अल्लाह ताला के हुकूक तो उसकी रहमत से माफ़ हो सकते हैं,
لیکن بندوں کے حقوق اس وقت تک معاف نہیں ہوتے جب تک حقدار خود معاف نہ کر دے۔ لہٰذا جس شخص کے ذمے کسی انسان کا حق ہے، اسے چاہیے کہ دنیا ہی میں اس حق کو ادا کر دے، معافی مانگ لے، صلح کر لے اور اپنے معاملات درست کر لے، کیونکہ قیامت کے دن نہ درہم ہوں گے، نہ دینار ہوں گے، نہ مال و دولت کام آئے گی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس شخص نے کسی پر ظلم کیا ہوگا، اس کی نیکیاں مظلوم کو دے دی جائیں گی، اور اگر نیکیاں ختم ہو جائیں تو مظلوم کے گناہ ظالم پر ڈال دیے جائیں گے، پھر اسے جہنم میں پھینک دیا جائے گا۔ سامنے کرام، ابھی بھی موقع ہے، توبہ کا دروازہ کھلا ہے، زندگی باقی ہے، اس لیے اپنے رب سے بھی تعلق درست کیجئے اور بندوں کے حقوق بھی ادا کیجئے۔ یاد رکھیے، یہ دنیا چند دنوں کی زندگی ہے، عقل مند وہ ہے جو اس مختصر زندگی کے بدلے ہمیشہ کی زندگی کو حاصل کرے۔ اتنی عجیب بات ہوگی کہ کوئی انسان چند روز فائدے، چند لمحوں کی خواہش یا تھوڑے سے دنیاوی نفع کی خاطر ایسی جنت کو کھو دے جس کا کوئی اختتام نہیں، ایسی نعمتوں کو چھوڑ دے جو کبھی ختم نہیں ہوں گی، اور ایسی ابدی کامیابی کو قربان کر دے جو ہمیشہ باقی رہنے والی ہے۔ یہ تو کسی کم عقل تاجر کا سودا ہوگا۔ دانشمند انسان ہمیشہ نفع و نقصان کو دیکھ کر فیصلہ کرتا ہے، اور سب سے بڑا نفع اللہ کی رضا اور آخرت کی کامیابی ہے۔ سامعین کرام، دین اسلام کی ایک بڑی خوبصورتی یہ ہے کہ اس نے انسان کو نہ صرف امید سکھائی ہے، نہ صرف خوف، بلکہ دونوں کے درمیان اعتدال کا راستہ سکھایا ہے۔ مومن اللہ کی رحمت سے مایوس ہوتا ہے اور نہ اپنے اعمال پر اتنا مطمئن ہوتا ہے کہ اللہ کی پکڑ کو بھول جائے۔ یہی وجہ ہے کہ علماء سلف ہمیشہ اس بات کی تعلیم دیتے تھے کہ بندے کے دل میں خوف بھی ہو اور امید بھی۔ اس موضوع پر ایک نہایت خوبصورت واقعہ تابعی یعلا بن زیاد رحمہ اللہ کا ملتا ہے، جسے امام بخاری رحمہ اللہ نے اپنی صحیح میں تعلیقاً نقل کیا ہے۔ یعلا بن زیاد لوگوں کو وعظ و نصیحت کیا کرتے تھے، کبھی وہ لوگوں کو اللہ کے عذاب سے ڈراتے اور گناہوں کے انجام سے آگاہ کرتے۔ ایک مرتبہ کسی شخص نے ان سے کہا، آپ لوگوں کو اتنا ڈراتے ہیں، کیا آپ انہیں اللہ کی رحمت سے مایوس کرنا چاہتے ہیں؟ یعلا بن زیاد رحمہ اللہ نے نہایت حکمت بھرا جواب دیا، فرمایا، کیا میں لوگوں کو اللہ کی رحمت سے مایوس کر سکتا ہوں جبکہ اللہ خود فرما رہا ہے، یا عبادی الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ، اے میرے وہ بندو جنہوں نے اپنی جانوں پر زیادتی کی ہے، اللہ کی رحمت سے مایوس نہ ہو۔ پھر فرمایا، لیکن اسے اللہ نے یہ بھی فرمایا ہے نا کہ گناہوں میں حد سے بڑھ جانے والے اور نافرمانی کرنے والے اگر توبہ نہ کرے تو ان کے لیے آگ ہے۔ یعنی دین صرف امید کا نام نہیں اور صرف خوف کا نام بھی نہیں۔ کچھ لوگ چاہتے ہیں کہ انہیں جنت کی بشارتیں سنائی جائیں لیکن اپنے اعمال کی اصلاح کی طرف توجہ نہ دی جائے، حالانکہ اللہ تعالیٰ نے اپنے نبی محمد صلی اللہ علیہ وسلم کو دو حیثیتوں کے ساتھ بھیجا، بشیر بھی اور نذیر بھی، اطاعت گزاروں کے لیے جنت کی خوشخبری اور نافرمانوں کے لیے جہنم کی تنبیہ۔ لہذا اعتدال ضروری ہے۔ سامعین کرام، جس طرح اللہ تعالیٰ نے گناہگاروں کے لیے توبہ کا دروازہ کھولا ہے، اسی طرح اس نے جہنم کی وعید بھی سنائی ہے تاکہ انسان غفلت میں نہ پڑ جائے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جس نے اخلاص کے ساتھ لا الہ الا اللہ کہا، ایک نہ ایک دن یہ کلمہ اسے فائدہ دے گا۔ لیکن اس کا یہ مطلب نہیں کہ انسان گناہوں پر اصرار کرتا رہے، بلکہ مومن کو توبہ کرتے رہنا چاہیے، اللہ کی طرف رجوع کرتے رہنا چاہیے۔ اب سوال یہ ہے کہ کیا صغیرہ گناہوں اور کبیرہ گناہوں کی توبہ ایک جیسی ہے؟ علماء فرماتے ہیں کہ صغیرہ گناہوں کے کفارے اللہ تعالیٰ نے روزمرہ عبادات میں رکھ دیے ہیں، پانچ وقت کی نمازیں، جمعہ سے جمعہ تک کی عبادت، رمضان سے رمضان تک کے اعمال، یہ بہت سے چھوٹے گناہوں کا کفارہ بن جاتے ہیں۔ لیکن کبیرہ گناہ خصوصی توبہ کا تقاضا کرتے ہیں۔ اگر کسی شخص نے بڑا گناہ کیا ہے تو اسے سچے دل سے اللہ کے سامنے توبہ کرنی ہوگی، ندامت اختیار کرنی ہوگی، گناہ چھوڑنا ہوگا۔ اور اگر کوئی شخص کبیرہ گناہ کے ساتھ دنیا سے چلا جائے اور توبہ نہ کر سکے تو اس کا معاملہ اللہ تعالیٰ کے سپرد ہے۔ اب اگر کوئی یہ کہے کہ اگر کسی انسان نے بہت زیادہ گناہ کیے ہوں، بے شمار معاصیوں میں مبتلا رہا ہو،
تو کیا اسے ہر گناہ کے لیے الگ الگ توبہ کرنی ہوگی؟ تو یہاں اہل علم فرماتے ہیں کہ